0: جناب جب ماں تربیت کرتی ہے تو جناب پوری نسلیں ہی سنور جاتی ہے, تو اسی لیے جناب ماں کی قدر کریں اور ماں جو کہے جناب ماں کی بات مانے, کیونکہ ماں کبھی بھی اپنے بچوں کے لیے غلط فیصلے نہیں کرتی. تو بالکل جناب, پڑھی لکھی مائیں ہی ہمارے جو ہے معاشرے میں شعور پیدا کرتی ہیں, اور ماں پڑھی لکھی ہو نہ ہو لیکن اگر ہمیں ویسے بھی جناب ہماری تربیت کرتی ہیں تو ماؤں کی جو تربیت ہوتی ہے نا وہ بہت زیادہ مثالی ہوتی ہے. لیکن اگر پڑھی لکھی مائیں جناب ہمیں شعور دیتی ہیں اور جناب ہمیں آگے بڑھنے کی تگ و دو میں اونچ نیچ سکھاتی ہیں, اور جناب مائیں جو ہے نا وہ بہت ہی قیمتی تحفہ ہیں, ہمیں ان کی قدر کرنی چاہیے. خیر جناب, پڑھائی سے مجھے یاد آیا, کیونکہ آج اگر ہم اپنی بچیوں کو تعلیم دیں گے, اپنی بیٹیوں کو تعلیم دیں گے, تو یقین جانیے کہ جو ہے ہمارا جو ہے مستقبل سنور جائے گا, ہمارا جو ہے لوگ سدھر جائیں گے, ہماری پوری نسلیں سدھر جائیں گی اور پروان چڑھیں گی. تو بالکل جناب, اسی حوالے سے ہم آپ کو بتاتے چلیں کہ سال 2026 کے لیے ہم آپ کو یہاں پر یہ دوستوں بتاتے چلیں کہ سال 2026 کے لیے مختلف شعبہ جات میں داخلے جاری ہیں, جن میں BA, MBA, BS مینجمنٹ, IT, آرٹیفیشیل انٹیلیجنس, فزکس, ریاضیات, شماریات, اور جناب DPD فارم, D کیمسٹری, بایو ٹیکنالوجی, ماحولیاتی سائنس, انگلش, اسلامک اسٹڈیز اور ایجوکیشن شامل ہیں. بالکل جناب, بیگم نصرت بھٹو وومن یونیورسٹی سکھر میں داخلے جو ہے اسٹارٹ ہو گئے ہیں, اور ہم آپ کو اسی حوالے سے بتا رہے ہیں کہ سال 2026 کے لیے مختلف شعبہ جات میں داخلے جاری ہیں, جن میں BBA, MBA, BS مینجمنٹ, IT, آرٹیفیشیل انٹیلیجنس, فزکس, ریاضی, شماریات, DPD فارم, D کیمسٹری, بایو ٹیکنالوجی, ماحولیاتی سائنس, انگلش, اسلامک اسٹڈیز اور ایجوکیشن شامل ہیں. اگر آپ اپنی بیٹیوں کے روشن مستقبل کے خواہش مند ہیں تو یہ ایک بہترین موقع ہے, کیونکہ ایک ماں پڑھتی ہے تو پورا خاندان پڑھتا ہے. تعلیم یافتہ عورت ایک مضبوط اور بااختیار معاشرے کی ضمانت ہوتی ہے, لہٰذا دیر نہ کریں, آج ہی بیگم نصرت بھٹو وومن یونیورسٹی سکھر میں داخلہ لیں اور اپنے مستقبل کو روشن بنائیں, کیونکہ ایک پڑھی لکھی ماں جو ہوتی ہے وہ نسلیں سنوار دیتی ہے. تو جناب نصرت بھٹو وومن یونیورسٹی میں جائیں اور اپنی بچیوں کے روشن مستقبل کے لیے آج ہی اپنی بچیوں کا داخلہ کروائیں. بہت زبردست سے کورسز آئے ہوئے ہیں, اس میں داخلہ کروا کے اپنی بچیوں کے مستقبل کو روشن بنائیں. تو جناب, ماؤں کا عالمی دن اشفاق آپ کے ساتھ لیتے ہیں شو کی ایک اور کال. ہمارے کالرز جناب بڑی ہی دیر سے ویٹ کر رہے ہیں. السلام علیکم.
1: السلام علیکم.
0: وعلیکم السلام سر جی, کیسے ہیں آپ؟
1: فرسٹ کلاس.
0: یہ بتائیں کیا ہو رہا ہے؟
1: اللہ کا کرم ہے, آپ کو بتایا تھا نا میں نے.
0: کیا بتایا تھا مجھے آپ نے؟
1: BS کا کورس کر رہا ہے.
0: ماشاءاللہ. تو BS کا کورس کر رہے ہیں. یہ بتائیے کہ آج مدرس ڈے ہے, تو آپ ہمارے تمام لوگوں کو کیا میسج دینا چاہیں گے, اپنی مدر کو اسپیشلی؟ تو
1: جی سر, یہ تو ہمارے لیے خوشی کی خبر ہے کہ آج ہمارے جو ہے نا سب کا جو بھی ہے سب کی مانگ ہے ان کا عالمی دن جو منایا جا رہا ہے
0: جناب,
1: اور آپ کو بھی ہم ویلکم کرتے ہیں. آج آپ کا شو سن کر ہمیں بہت خوشی ہوئی. آج امی کے دن کے عالمی دن کے پر بات کریں گے.
0: جی بالکل کیوں نہیں.
1: تو یہ جو مائیں ہوتی ہیں تو یہ رحمت کا ایک خزینہ ہوتا ہے.
0: بالکل اسپیشلی,
1: اور انسان کو جو ہے نا اس کا قدر کرنا چاہیے, اور جس کے پاس نہیں ہے معلوم ہے تو کیا ماں کیا چیز ہے.
0: ماں کیا چیز ہے؟ ماں بہت انمول تحفہ ہے ہم سب کے لیے,
1: اور یہ جو ماں ہے نا یہ جنت کا ایک مطلب ایک جنت ہے.
0: جنت ہے, جنت کی چھاؤں ہے, پوری جنت ہے.
1: تو ایک باپ جو ہے نا وہ جنت کی کنجی ہے.
0: بالکل جناب, بالکل.
1: تو جنت کا ہم قدر کریں گے اور جنت کی کنجی کا خیال رکھیں گے تو ہم جنت میں ضرور جائیں گے.
0: جنت میں جائیں گے بالکل جناب, اور ماں کی قدر کرنی چاہیے نا. کچھ لوگ نافرمان ہوتے ہیں.
1: اسپیشلی جو ہے نا ہم آپ کو بتائیں گے, آپ کے ایف ایم ایٹی ایس کو جو بھی سن رہے ہیں سب تمام لسنر کو میں یہ بتانا چاہوں گا کہ آپ جو ہے نا برے وقت میں جب شامل ہوتے ہیں, جب برا وقت آپ کو ویلکم کرتا ہے, تو جو لوگ ہوتے ہیں نا اپنے تو آپ کو وہ پہچانتے نہیں ہیں.
0: بالکل.
1: تو وہ وقت ہوتا ہے امی اور ابو کا جو آپ کے ساتھ کھڑے ہوتے ہیں, اور جو آپ کو کبھی اکیلا نہیں چھوڑتے,
0: کیونکہ یہ پیور رشتے ہیں نا, یہ کسی بھی بغیر کسی لالچ کے ہمارے ساتھ ہوتے ہیں.
1: جی یہ ہمارے لیے ہماری خوشیوں میں بھی شامل ہوتے ہیں, دکھ میں بھی شامل ہوتے ہیں, ہماری ہر چیز میں یہ شامل ہوتے ہیں.
0: بالکل.
1: तो ये हमसे बाहर कभी नहीं जाते,
0: कभी भी नहीं जाते वाकई।
1: और हम भी उनका इतना ख्याल रखें वो जितना हमें रखते हैं,
0: जितना हम उनका कोई कर्ज उतार तो नहीं सकते ना, कि जितना वो ख्याल रख सकते हैं औलाद कभी भी उस हद तक ख्याल नहीं रख सकती, लेकिन फिर भी हमें कोशिश करनी चाहिए कि हम उनका ख्याल रखें।
1: लेकिन सुनो ना भाई, ये बात सुनो मेरी।
0: जी जी जी सुनाए।
1: लेकिन हमें एहसास होना चाहिए ना।
0: बिल्कुल एहसास होना चाहिए, और अगर एहसास है तो हम इंसान है ना, अगर हमें एहसास ही नहीं तो फिर हम इंसान किस चीज के हैं।
1: वो अल्लाह तबारक व तआला ने लोगों में और जानवरों में पहचान के लिए ये बात रखी है, जिसके पास एहसास और इंसानियत है ना वो इंसान इंसान है, अगर जिसके पास ये दोनों चीज नहीं है वो इंसान जानवर है।
0: बिल्कुल ऐसा ही है, बिल्कुल ऐसा ही है।
1: तो आज ये दिन जो है ना हमारे लिए स्पेशली है, और हम आपको भी वेलकम करते हैं। आज हमें बहुत खुशी हुई, और जुमे वाला जो दिन था ना, हम आपका शो तो सुन रहे हैं लेकिन कुछ मजबूरी थी कि हम आपका शो नहीं सुन पाए।
0: अच्छा, तो आपने दिल से दुआ की थी और फिर दिल से मुझे याद किया, तो देखे मैंने अचानक से एक प्रोग्राम क्रिएट हो गया और मैं आपके साथ आ गया।
1: तो आज हमारी एक फरमाइश बनती है, लेकिन अगर आप प्ले करें तो
0: मैंने अभी गाना लगाया हुआ है, कब से वो चलाया नहीं है, माँ ओ मिठड़ी माँ बाय मुमताज लाशारी, तो वो गाना सुनवाने जा रहा हूँ। आप अपनी फरमाइश बता दें मुझे तो इंशाल्लाह पूरी करने की कोशिश करता हूँ।
1: सर ये अब्रफ मक्सी का गाना है, अब्रफ मक्सी का।
0: जी जी।
1: खाली तबाही थे पर इश्क ने कर दो।
0: अच्छा, तबाही भले थे इश्क ने चढ़ चो। सही है, पांच इरादे ने मानने को मजबूत हो जन कपे।
1: जी हाँ बिल्कुल
0: सही है, सही कहेंगे डेडिकेट कंदा
1: सर। ये मुझे प्यारो दोस्त ममता रिलंद दोस्त आयो लक्ष्मी रिलंद साहब।
0: अच्छा अच्छा अच्छा, सही सही। जमार
1: मोहन बच्चन छपाणी
0: ठीक है,
1: वालेकुम
0: असलम, थैंक यू सो मच। अदा पांचू खास ख्याल रखिए। ओके ओके ओके ओके, हम चलते हैं जनाब एक अदद कमर्शियल ब्रेक की जानेब, उसके बाद एक अदद जबरदस्त सा गाना आपके लिए प्ले करेंगे। तो आप सुनते रहिए GFM88 नेटवर्क से, आपका अपना शो है जनाब आई लव यू माँ विद अशफाक नियाज़ी।
2: शाह लतीफ का सूफी ठिकाना फातिह मेहरान सिंध की एक और
3: हर दिन हर पहर जिंदगी की लहर GFM88 नेटवर्क सिंध की आवाज।
4: छा अहाजो चेहरो बेजान आई डल लगे थो, हाने वक्त आहे चमकण जो, है में डायमंड ग्लो ब्लीच क्रीम सा कुदरती जुजन सा तैयार कयल, जेका दे कुदरती निखार साफ नरम आई रोशन चेहरो, पहरे ही इस्तेमाल में फर्क महसूस करियो, है में डायमंड ग्लो ब्लीच क्रीम तहां भी चमकायो पहजो चेहरो, जीए हुजे हीरो, है में डायमंड ग्लो ब्लीच क्रीम चेहरे जी असल चमक जो राज।
5: क्या देख रहे हो, ये सब तो तुम बाहर से रकम वसूल करने पर भी जीत सकते हो। बाहर से भेजी गई रकम बैंक अलबीब के कैश काउंटर से वसूल करोगे तो हर रेमिटेंस पर शानदार इनाम जीतने का मौका पाओगे, जैसे कि ग्रैंड प्राइज 600 सीसी कार, साथ ही मोटरसाइकिल्स, स्मार्टफोन्स और स्मार्ट वॉचेस। इन भाई साहब की तरह बड़ा ख्वाब देखें। 538 शहरों में बैंक अलबीब के 1320 से ज्यादा ब्रांचेस और ग्लोबली ट्रस्टेड पार्टनर्स के साथ आपका पैसा दुनिया के किसी भी कोने से आप तक मिनटों में पहुंचता है। अपनी रेमिटेंस 19 फरवरी से 25 मई के दरमियान बैंक अलबीब से वसूल करें और हर महीने लकी ड्रॉ में शामिल हो जाएं। तो भाई साहब क्या समझे।
6: बैंक अलबीब, रिश्ता भरोसे का।
7: अमर सिंध जे सींध में एक चमकंदड़ सितारो,
8: डुखोयल इंसानियत जी खिदमत जो बेहतरीन मिसाल।
7: अम्मा आयशा अस्पताल नोतकाणी चौक मातली ते औरतन जे बीमारियन जी माहिर डॉक्टरयाणी डॉक्टर अतीका सईद,
8: रोजानो सुबह जो 10 खां रात जो 10 बजे ताई मरीजन जो इलाज कंदी।
7: औलाद जो न थियण और तुंजे मखसूस बीमारियन हे में सूर, चेल में सूर, रत जो घट थियण, कमजोरी आई औरतुन आई बारड़न जो इलाज आई अल्ट्रासाउंड कंदी आहे, आई नॉर्मल डिलीवरी पिण कई वने थी, आई डॉक्टर अनम सईद अल्ट्रासाउंड स्पेशलिस्ट अल्ट्रासाउंड कंदी आहे।
8: एड्रेस अमा आशा अस्पताल नोतकाणी चौक मातली, वधिक मालूमात लाए 2347-3141-230।
9: कैश ऐं किस्तन ते प्री कास्ट RCC घरनि जूं पकियूं छितूं लॻाइण लाइ खु़शि ख़बरी। छा अवां चाहियो था अवां जे घरन जूं छितियूं पकियूं हुजनि त कैश ऐं किस्तनि ते 50 साल गारंटी सां छितियूं लॻरायो। सीमट जी जाली ब्लॉक ऐं सस्ते में सस्ती छित लॻराइण लाइ राब्तो कंदा खुदा बख़्श होसो। मोबाइल नंबर 03002962435। एड्रेस टंडो गुलाम अली रोड मातली।
10: मातली के हो तो आवाज भी मातली की है।
3: सुनते रहो GFM 90.4।

0: हमारी माँ को कुछ साल हुए ना
1: exactly.
0: मगर अभी तक एक्सेप्ट करता करे हमको देती है तो फील होता है माँ का प्यार
1: बिल्कुल. तो अब्बास बहुत अच्छी आपसे बातचीत हुई, लेकिन मुझे अभी थोड़ा सा आपके पीछे बैकग्राउंड में कोई गाना कोई सुरीला सुनकर सिंगर आया हुआ आई थिंक बाहर मोहल्ले में आपके या कोई
0: नहीं वो मांगने वाले हैं
1: अच्छा गधागर है बड़ी सुरीली आवाज है उनकी बाय द वे. चले ठीक है थैंक यू अब्बास अपना बहुत सारा ख्याल रखिएगा आप. थैंक यू सो मच. थैंक यू सो मच. जी सर हमारे अब्बास और अब टाइम हो जाता है जनाब एक अदद कमर्शियल ब्रेक का, क्योंकि आपसे टाइम बातें जब करते हैं तो टाइम का बिल्कुल पता नहीं चलता. चलते हैं एक अदद कमर्शियल ब्रेक के जाने.
2: मोरो नौशहरो मीरपुर खास लाड़काना सखर गूंज रही है हर जगह पर सिंध की आवाज जीए एफएम 88 नेटवर्क. छा अहां जो चेहरो बेजान आई डल लगे थो हाने वक्त आहे चमकण जो है में डायमंड ग्लो ब्लीच क्रीम सा कुदरती जुजन सा तैयार कयल जेका दे कुदरती निखार साफ नरम आई रोशन चेहरो पहरे ही इस्तेमाल में फर्क महसूस करियो है में डायमंड ग्लो ब्लीच क्रीम तहां भी चमकायो पहजो चेहरो जीए होजे हीरो है में डायमंड ग्लो ब्लीच क्रीम चेहरे जी असल चमक जो राज. हमारे शहर सखर में होम्योपैथिक में 43 साल जो तजुर्बो रखंदड़ प्रोफेसर होम्योपैथिक डॉक्टर आगा लियाकत अली खान पठान DHMS सिंध RHMP इस्लामाबाद मरीजन जो मुआइनो कर रहे है हर किस्म के आसाबी अमराज जोड़न जो सूर मैदे में जलन कब्ज तेजाबियत गुर्दन जी पथरी बवासीर हाजमे जी खराबी बेन बीमारियों जो बगैर ऑपरेशन होम्योपैथिक तरीका इलाज मुताबिक मरीजन जो इलाज कर रहे है प्रोफेसर होम्योपैथिक डॉक्टर आगा लियाकत अली खान पठान रोजानो सुबह 10 का शाम 5 ताई जुम्मो मोकल एड्रेस आगा होम्योपैथिक क्लिनिक पुलिस हेडक्वार्टर चौक सखर राब्ते जे लाए 0326-22-00-440.
3: होम्योपैथिक इलाज बगैर के साइड इफेक्ट जे तजुर्बेकार होम्यो डॉक्टर आजम अली मुगल अमां जे शहर सखर में मैदे जा मसला गैस बदहजमी कब्ज खूनी बादी बवासी जनाना बीमार समेत बिन मर्जन जो इलाज करे रहो आहे रोजाना सुबह 9 का शाम 5 ताई जुम्मो मोकल एड्रेस अली होम्योपैथिक क्लिनिक वेजो होंडा मोटरसाइकिल वर्कशॉप नजद PSO पेट्रोल पंप रेस कोर्स रोड सखर राब्ते जे लाए 03112082600 0333714311.
2: सचल की सरमस्त धरती
4: फातिये मेहरान सिंध की एक और पहचान
2: GAFM 88 नेटवर्क
4: सिंध की आवाज.
1: ऑलराइट गाइस वक्त बहुत ही कम है और मुकाबला बहुत सख्त है. आज का दिन उस अजीम हस्ती के नाम जिसे हम माँ कहते हैं. लेते हैं शो की एक और कॉल. अस्सलाम वालेकुम.
5: वालेकुम सलाम
1: जी. अदा खेर सा सबनी सा गड
5: मेहरदीन
1: ठुलका मेहरदीन साहब केड़ा हाल चाल अव
5: शुक्र अलहमदुल्ला अल्लाह जैसा
1: बिल्कुल ठीक ठाक. मेहरदीन साहब कंदा छा आयो ता
5: असा माल करना.
1: अच्छा माशाल्लाह ता जो कम कर किए तो हले
5: जबरदस्त सही.
1: अच्छा अदा मेहरदीन साहब यो बतायो आज मदर्स डे मनायो पे वने माउन जो आलमी डी मनायो पे वने तो ता माने हवाले से छा चवण चाहंदो
5: सही माउ जेडी कती नाइन
1: एग्जैक्टली
5: जी ना
1: बिल्कुल बिल्कुल
5: तो तमा हां ननंद पे को अति असा पाले हो वडो पे हो
1: जी
5: हाँ निन्न कुमारी जो इंजॉय प्रोग्राम करने साथे
1: सही सही सही बिल्कुल
5: माँ उस अंकल भाई अब जो भी प्रोग्राम भी तमाम
1: जी जी माँ पी पेरेंट्स जो पांचो माँ पी जो हमेशा ख्याल रखो आई आज मदर्स डे है तो डेफिनेटली असा मदर्स ते गलायो ता कल फादर्स डे हो तो यकीनी तो ते फादर ते भी गलायदा से पर ये ना है तो सिर्फ माँ जी कदर कयो पीर कदर कयो
5: हाँ पीर सा गदर ता प्रोग्राम में गलाय नथा सही.
1: हां नहीं बिल्कुल आज मदर्स डे आता स्पेशली तो असा मदर्स के जो आए हाईलाइट कयो आई मदर्स के उन जी एमएट के बारे में बुधायो ता अदरवाइज असा जो ये हुंदो आ ता हमेशा पेरेंट्स जी कदर कयो
5: जी
1: बिल्कुल बिल्कुल बिल्कुल. मेहर साहब ये बताया गानो तो लाया कहते ना करना चाहो मदर्स जो आज डेफिनेटली मदर्स है ना पहले
5: दो सौ
1: जी जी
5: और गुलाम अब्बास गुलाम यासीन और रहमतुल्ला जाफरी कराची
1: सही सही सही ठीक
5: है.
1: कड़ो अदा बुधा कोशिश था क्यों
5: सनम मारवी
1: कड़ो تھینک یو سو مچ مہر بھائی, تھینک یو سو مچ, پنجو خاص خیال رکھ جو. اور جناب اب لیتے ہیں شو کی ایک اور کال, آپ ہمیں کال کر سکتے ہیں 03000113488 پر, اور ہمارے ساتھ پروگرام میں پارٹیسپیٹ کر سکتے ہیں. بالکل جناب, کیونکہ اب ٹائم بہت کم رہ گیا ہے, ہم چاہتے ہیں کہ آپ آئیں اور بھرپور طریقے سے شرکت کریں. السلام علیکم.
0: وعلیکم السلام.
1: کیر سا سبنی سا گد ادا ماشاء اللہ. رستم بھائی کیڑا حال چال ہے تاجا, ٹھیک ٹھاک آئے ہو؟ بالکل بالکل بالکل, میں خوش آیا. تم یہ بدھاؤ تا چھا کدا ہو؟
0: بنی بار یو کم کدا ہوں.
1: اچھا ماشاء اللہ ماشاء اللہ, زبردست. یہ بدھاؤ تا اج مدرس جو عالمی ڈے ملھایو پہ بنے, تا تہاں چھا چون چاہو تا؟
0: मां इहो ई चवण चाहींदुसि असां मां जो को माना थोरो एहसान लाहे नथा सघूं हिकिड़ो थोरो.
1: सही सही सही.
0: हा असां माना उहो नव अठ नव महीना पंहिंजे पेट में पंहिंजे बचे खे ताते थी, वरी बि उन लाइ सभु उजागा निंडू सभु फिटाए थी.
1: एग्ज़ेक्टली, असां उन्हनि जा अहसान उन्हनि जा कर्ज़ लाहे नथा सघूं कंहिं बि सूरत में.
0: न बिल्कुलु बिल्कुलु, उन्हनि जो को बि हिकिड़ो बि थोरो नथा लाहे.
1: एग्ज़ेक्टली, बिल्कुल ठीक चयो तव्हां. त पुन्नू भाई इहो ॿुधायो त हाणे गानो प्ले कयां थो, कंहिं दोस्तनि खे सलाम ॾियण चाहियो था? पुन्नू खां रुस्तम भाई.
0: जी जी, बसि दोस्त पिया ॿुधनि, दिलीप कुमार मेंघवार पियो ॿुधे, ऐं चोवन कुमार कोहली, कुर्बान अली ख़ासकेली
1: जी,
0: ऐं जेके बि दोस्त ॿुधनि पिया सभिनि खे सलाम.
1: वालेकुम असलाम, थैंक यू अदाब. थैंक यू थैंक यू थैंक यू. کتابوں سے نکل کر تتلیاں غزلیں سناتی ہیں, کتابوں سے نکل کر تتلیاں غزلیں سناتی ہیں, ٹفن رکھتی ہے میری ماں تو بستہ مسکراتا ہے. تو جناب آج ماؤں کا عالمی دن منایا جا رہا ہے, اور آج کے دن ہم نے آپ کے لیے اسپیشل شو ارینج کیا جس کا نام تھا آئی لو یو ماں. اشفاق نیازی آپ کے ساتھ رہا دو گھنٹے تک, اور ماؤں کے عالمی دن کے موقع پر ہمیں یہ بالکل نہیں بھولنا چاہیے کہ والدین ایک سائے کی طرح ہیں جن کی ٹھنڈک کا احساس ہمیں اس وقت تک نہیں ہوتا جب تک یہ سایہ سر پہ موجود رہتا ہے. جو ہی یہ سایہ اٹھ جاتا ہے خدا نخواستہ, تب ہمیں احساس ہوتا ہے کہ ہم کیا کھو بیٹھے ہیں. آئیں اس برس عہد کرتے ہیں کہ ہم اس عظیم ہستی کو دل و جان سے بھرپور خدمت کریں گے, اور کوشش کریں گے کہ جو کچھ انہوں نے ہمارے لیے کیا اس کا کچھ فیصد ہی حق ادا کر سکیں. آپ اپنی ماں کو کسی بھی طریقے سے یہ احساس دلانے کی کوشش کر سکتے ہیں دوستو کہ آپ کی زندگی میں سب سے خاص اور محترم ہستی آپ کی ماں ہی ہے. تو ماؤں کی قدر کیجئے جناب, ماں بہت انمول ہستی ہے. اب ہم پلے کرتے ہیں جناب ایک بہت پیارا سا ٹریک, ڈیڈیکیٹ کرتے ہیں تمام ماؤں کو, تو اس ٹریک کو سنیے گا. اشفاق نیازی کو دیجیے اجازت, انشاءاللہ تعالیٰ پھر ملاقات ہوگی چلتے چلتے کسی پروگرام میں, تب تک کے لیے دیجیے اجازت. ٹیک کیئر, گڈ بائے, لو یو آل, اللہ نگہبان.